ಸುಖ ದುಃಖ ಪಿ ಗಿರಿ

0: खरीद करे थी सर्वदलीय सहमति पछि सभाले विशेष प्रस्ताव पारित गरेको हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामा प्रधान प्रसाद अर्याल
1: विकासबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्था प्रति संवेदनशील हुँदै महिला तथा बाल बालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौँ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमाली र हिमपातमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम भइरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छनृ

0: खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पसिना खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै दिनु भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गर्नुहोस्।
1: हरेक काम खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर नियमित खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
0: हामीले पहिले सोचेका छौँ उनीहरू पुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छ।
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यो तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विभागतर्फ
2: धकिलिरहेको
0: छ। छोराछोरीसँग साथी जस्तै संवाद गर्न वृहत योजना शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।

विश्वमा रोशनी भएको बिमा दावी 50 लाख भाग्ने आकलन पीडिता सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रोशनको भर्तीको सिमला आएको बारीमा पनि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा पाउनु भएको छ। प्रभावित श्रमिक र तिनीहरूका परिवारलाई

पार्टीका प्रमुख अध्यक्ष भने गर्दै भएको ग्यास उद्योगका अधिक प्रमुख अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्सवले पाइपलाइनबाट नियमित रूपले मूलभूत

20 देखि सुरु भएको भारी वर्षाले शहरका 17 थरौ क्षेत्र र 2 वडामा भारी प्रभावित भएको बढी पसेको छ। प्रभावितहरूले 2 श्रेष्ठ

Thank you.

0: सुरक्षित कुराले वातावरण
1: छ महिनापछि घर मालिकलाई उमेर अनुसार गरौँ राम्ररी पकाउँछौ र पोसिलो खाना दिन थोरै थोरै मात्रामा टिममा पटक पटक गरौँ सम्भव भएसम्म दाल अन्डा दुध जन्य पदार्थ साग सब्जी फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ
0: आफूले खाने व्यवस्था नबनाऊ परिवारमा उपलब्ध पोषण खाना अहिले बाल बालिका आत्मनाका लागि पनि
2: छुट्याउनु
1: पोषण

मान्छे छ। तर अहिले भिजिबिलिटी पुगेन,

आज के 10 क्लास हम

Thank you.

ఉంటారు.

मासुरी नगरपालिका वडा नम्बर 3 द्वारा निर्धारित आसन अल्पसूचना तपाईँको बारेमा कार्यकृति बाटो बातचित सुनेर म आफ्नो विषयमा बातचित लेखाइ नै यी कार्यक्रमका सम्बन्धमा आफ्ना फोन सल्लाह जिज्ञासा ठेगाना हो राजीव संख्या

नमस्कार, यहाँ साझाको समाचारमा तपाईँलाई स्वागत छ। म एकराज। समाचार सुरु गरौँ। समाचारका मुख्य शीर्षकबाट बाँसगढी नगरपालिका सञ्जालको जुटेलाका तीन निर्णय पारित, किसान संघ नगर प्रमुख फलोअप कार्यक्रम अनुदानको लागि आवेदनमा

स्थान सिंचाई मोटर चार्जी उद्योगका बाह्रवटा साना पशुको खोर सुधार र बाह्रवटा ठूला पशुको गोठ सुधारमा सहयोग गर्नेछ। त्यस्तै 50%

0: ça, c'est ce marseille.
1: Thank you.

चौरासी बावन सवारी साधन में कार्रवाई करी एक करोड़ पंचानब्बे लाख उनासी हजार रूपया राजस्व संकलन कर। प्रधानमन्त्री नरेन्द्र शाहले भोलिको सुनवाईमा भयो दश ग्याएको भीषण बाढ़ी पछि सरकारले तत्कालै खोज उद्धार उपचार तथा राहत कार्यमा परिचालन भएको बताउनु भएको छ। बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बिहान 8:45 बजे बाढ़ीबारे सूचना प्राप्त हुन साथ जिल्ला विपद व्यवस्थापन समितिबाट ब्रिफिङ लिएर सुरक्षा सतर्कता अपनाउने निर्देश दिएको जानकारी दिनुभयो। उहाँको अनुसार बिहान 9 बजे प्रत्येक क्षेत्रका नागरिकलाई

그런 게 풀어야 빈 건데.

96 ते 1600 व 95 ते 2000 ते 1600 व

0: सुन्नु होस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ्दै हुने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्राम नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिनी पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा सबै प्रजाहरू सन्देश।
3: तिम्रो प्रश्न, तिम्रो भावना अनि तिम्रो अनुभव अब भन्दै गराएको
4: माया मित्रता शरीर

संतरी खाना खाई व्यायाम सब करी दोनों पास मटीरा मछली

0: व्यवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौ।
1: रेडियो
2: एक हिसाब से सब लोग

रेडियो गुरुबाबा एफएम।

0: मलाई हातिन्छु मलाई खाएको दिनमा केही गरिन भने तर त्यस्तो कसरी भयो भने इच्छालाई भन्नु सही हुन्छ।
1: यदि मेरो साथी यस्तो कुरा सुनायो भने म त्यसलाई नडराउन भन्छु अनि साथलाई बस्न भन्छु। त्यस्तो साथीहरूबाट टाढा बस्न भन्छु।

0: तिमीलाई साथीले अब जस्तो तिम्रो पनि दोष हुन सक्छ, तिमीले पनि घरमासी गराएछ भने यस्तो कुराहरू भन्नु हुँदैन। संयमित भएर समाधानतिर जाने, खास गरेर सोसल मिडियामा त राख्ने नहुने। सोसल मिडियामा राख्यो भने झनै तिलको तार भएर आउँछ, यसबाट त्यो हरासमेन्ट भएको वा दुर्व्यवहार गरेको व्यक्तिको झनै समाजमा नकारात्मक र निगेटिभ रूपले देखिन्छ। त्यस कारण यो सम्बन्धित निकायमा मात्रै राख्नुपर्छ वा आमा बुबालाई भन्नुपर्छ।
1: कसैले आफ्नो पीडा सेयर गरे भने उसको कुरा सुन, उसलाई विश्वास गर, दोष नलगाऊ, सुरक्षित सहयोगसँग पुग्न साथ देऊ। कहिले काहीँ हामीसँग सबै एन्सर हुँदैन, तर म तिम्रो साथमा छु भन्ने एउटा लाइन पनि

अस्पताल प्रणाली शाखा मासुरी पाँच बजी सम्पर्क

Thank you.

Αν θέλετε,

0: so we can put on any Sundays. Όλος
1: αυτός ο χώρος
0: Thank you.

기관이다.

Linda, come

0: जो सरकारी प्रचुर कार्य प्राप्त करना भोट के सोच उत्तम स्तर दिए दिन
1: हजुर आफ्नो प्रत्येक कृषि क्षेत्र र पुस्तमा लेख्न चाहन्छु पर्या तथा स्वर्णगर पशुपतिनाथ सप्लाजमा इन्डियन इटालियन खान पटनाइकर चाइजो इन्डियन मिलिटेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर चापकटर लगायत पशु पक्षी दाना बनाउन प्लेट मेसिन महिलाको सँगसँगै खेती किसानी गर्न सक्ने समारोह तथा उसले बिग्रेर सक्ने कृषिको मिसिन प्रेक्षित छुटमा पनि चाहिँ खबर गर्न

समस्या होगा। सरकारी तत्काल छुट्टी, सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा, आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बाल बालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। सरकारले रसुवाको बटेकुसी बारेमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आदान जोगाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते दिनजीत शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित उद्धार राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भरपाई खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षा कर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षा कर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रुपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्वास्थ्य पोखरेलले जानकारी दिनुभयो।

0: सात पञ्चा महसुलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले राजन प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव सचिवमा बदला गरी कृषि प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। प्रसवमा आएको बाढी पछि पाँच एकजना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ। संगठनले विगतका श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका सँगै 544 वटा मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म एकजनाको मृत्यु भएको र 70 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिक नपरेको गुनासो परिवारको छ। सिआइएनसँग कुरा गर्दै बाढीका परेका टाटा सुमो चालक दिदी तिथि माया वर्मा कि मगरले भन्नुभयो संगठनले मृतकका परिवारलाई राहत घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न औषधि कपडा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान सञ्चालन गर्ने जनाइएको छ। विपत्ता चरण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। मंगसिर 19-20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित ल्याङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान पनि खुल्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमय भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदारमध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता भएका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुलले 3A आयोजनाको उद्धारमा सहयोग रहनु भएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङ बाहिर ठुलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा स्वास्थ्यमा मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विभिन्नता उदाहरण दिँदै नेपालमा पनि आशा नगर्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरुङ क्षेत्रमा करिब 1,400 नेपाली रहेका छन्। तीमध्ये करिब 164 जना तातपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रले केरुङमा रहेका नेपाली हराएको नगरी बाढीका कारण सडक अवरुद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: अब सोसियल मिडियातिर अलिकति एउटा

0: राहत वितरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय समिति विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सन्मा फसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञान आधुनिक प्रविधि तत्व परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक अनिल महरले सुरुङमा फसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वसुमान पुलले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढाउन तथा बालबालिका वृद्ध असुत पीडित राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी कोचालले राहत उद्धार तथा पुनर्निर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
1: राष्ट्रिय हिमाली भित्र दुई पत्रिकाले कतैले खोलिएको निर्माण गरियोस् कि सामान्य पत्रिकाले मात्रै भएन, हिमालय क्षेत्रको पत्रिकाले अलग्गै व्यवस्था हुनुपर्छ। अहिले पनि धेरै नागरिकहरू उत्तरको

0: पक्षले यसको पुरा कामलाई चाहिँ त्यो कामको व्यवस्था ध्यान दियोस् भनेर म सरकारको निर्देशन गराउन चाहन्छु।
1: सको भोटेपछिमा आएको बाढीपछि अवलुप्त भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार 56 डिग्री घाट दायाँ सर्किट चार्ज भएपछि विद्युत किशोर र बेलकोट गढीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। सको भोटेपछिमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलप्रासी पूर्वमा 218, नवलप्रासी पश्चिममा 208, चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने आजसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेपछि बाढीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसाय संघ कर तथा महसुल छुट कर छुट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बिमा तथा बिमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा केन्द्रले निर्णय गरेको हो। बाँकीले पूर्ण रूपमा सिद्धि भएका व्यावसायिक सहभागी

0: व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू
1: हाम्रो प्रयोजनको पछि रोकिँदैन मैले प्रधान सरकारको ध्यान दाजुको प्रति आकर्षित गरेको छु।
0: दाजुकोट भूकम्प बसेको पुनर्निर्माणको सिकाई रसुवा बाढीमा प्रयोग गर्न सकिने हाम्रा श्रृंखला हेलो सांसद बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

नमस्कार, समाज श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म निल प्रकाश पन्त। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खुरा बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ। तपाईँसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म

0: सबै ठाउँमा जान सक्ने अवस्था थिएन।
1: दर्जन प्रकाश पनि अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन भरि नागरिकहरू त्यहाँ केही चाहिँ यानि व्यापार विमुख

0: गर्दै उहाँहरू हुनुहुन्थ्यो।
1: धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने
0: पनि हो कि तपाईँ होइन, हामीले त्यहाँको त्यहाँ बिचबाट निस्केर जो भाग्न सफल हुनुभएको छ उहाँहरू त्यहाँको स्थानीय वासीहरूले छवटा हाइड्रो पावरमा सम्पन्न भएन त्यो चालु अवस्थामा र के निर्माणाधीन चाहिँ हाइड्रोहरूमा प्रत्येक प्राविधिक कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।

त्यसमा दुवै सूचनामा हामीले चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तिनजना चाहिँ हराएर राखेको छ। अर्को हामीले त्यहीँबाट दिएको चाहिँ उत्तर गाई गाउँपालिकाबाट कुहीको चाहिँ हामीले

0: अहिले हाम्रो अन्य जिल्लाहरूबाट साथीहरूको पनि हामीले क्यामेरा उद्धार गरिरहेको छौँ. जस्तो तपाईँको सभ्यतापछि अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिलेको सुन्नुपर्छ.
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नुभएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यु गऱ्यौँ. हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यु गऱ्यौँ. त्यहाँ जो चाहिँ समिति सभा प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारी थियो, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा साथीहरूसँग हामीले कोर्डिनेट गरेर हेलिकप्टर मार्फत हामीले रेस्क्यु गऱ्यौँ. जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ. हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ लगायत राजनीतिक हाम्रो जनसँग प्रतिनिधिहरू हुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यु चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार त्यहाँ हुन सकेन. धेरै हामी सबैको त्यहाँ संसद
0: तपाईँले चाहिँ नुवाकोटको विभिन्न ठाउँको अवलोकन गरेर हुँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तपाईँहरूको देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लाग्यो?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्छ त्यो गरिराख्नु भएको छैन.
0: जाजरकोट भूकम्प लगायत अहिले तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो. जाजरकोटको त्यसको उद्धार अथवा पुनस्थापनको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवाकोट रसुवा र नुवाकोटको यो बाढीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 7 गते भयो, जाजरकोटले 3 वर्ष बित्ने लाग्यो. त्यो भूकम्पले अति भर्खरै जाजरकोटमा एउटा ठुलो बाढी, तपाईँलाई थाहा छ कि ठुलो चाहिँ बाढी पहिरोले त्यहाँका 6 जाजरकोटका दाजुभाइ दिदी बहिनीहरूले ज्यान गुमाउनु पर्यो. आज सयौँ नागरिकहरू, सयौँ परिवारहरू आज विस्थापित हुनु परेको छ. त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई प्रणयमान चिन्ह लैजानुपर्छ भनेर हामी राखिराख्यौँ कि आजका दिनसम्म त्यो प्रणयमान निर्धारण गति लिन सकेन. अस्तिमा चाहिँ केही दिन अगाडिमा चाहिँ म जाजरकोट पुगेर सबै किसिमको डेली चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घरसम्म उद्घाटन गरेर आएको छु. त्यो पूर्णिमाले कति लिन्छ र लियोस् भनेर हामी सबै आराम चाहिँ त्यहाँको भूकम्प पीडितहरू लागिराखेको त्यहाँ हजारौँ घर छ भएको मतलब हामीले त्यो सुसम उद्घाटनै ठुलो कुरा थियो. किनभने विभिन्न नेपाली प्रक्रियाहरू डिडिएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अझहरू
2: अहिलेलाई सुस las fiestas de mi casa.

Thank you.

ज्यान बाँचेको छ, ज्यान नभई

मौसम सम्बन्धी समीक्षा राष्ट्र संघीय निकाय डब्ल्यूएमओ के प्रमुख के अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्था का असरहरूसँग जुझ्नका लागि राष्ट्रिय कदम चल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्साहरूमा खडेरी तथा पानी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे चाउरोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्ति नहुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरे।

0: बिजनेसले हामीले बजारमा पाइने क्षतिका प्रतिनिधिका आफ्ना कार्य पसलहरूमा सामान खोजिरहेका सर्वसाधारण देखिन्छन्। हामी संवाददाता शक्तिमाया तामाङले खराहरू भर्नापछि गरेर नदी किनारका केही बाढी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनीमध्ये एक क्रिया श्रेष्ठ भन्छन् हाम्रो ध्यान जोगियो अरू सामान्य सम्पत्तिको के प्रयोग गर्नु
1: सामानहरू निकालिरहेको छ।

Αν κομμάτι του τελευταίου αντιπρίτη.

Thank you.

0: सबैतिर आइसक्नु भयो, आजको गुणस्तरको सङ्कल सुरु गरौँ न त। आज हामी पहिलो जालोपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी बसाउने, जमिन भोकको फुल्ने, धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण भन्छन् भनेको हामीले त पहिलो स्तरको लिएर बुझाउँछको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा भमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ,
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन ज्यान नभए के धन।
2: एफएमद्वारा जमिनी प्रचारी सन्देश।

0: कलेजदेखि साँझ छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा हुनुको चाहिँ जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसडी प्रणाली
1: सम्पर्क नम्बर 04001 04020010 कौशल्य अस्पताल बाँसडी खुला चोक नदी।

0: सबैतिर आइसक्नु भयो आजको वाइसरको सर्कल सुरु गराउन त आज हामी पहिलो जानको टाउको लक्षणहरूको बारेमा के के कुरा सुन्छौ
1: हेर्नुहोस् बिरालो सुक्खा जमिनमा पानी बसाउने जमिन पोक्क फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा खोलाकिलो हुने र जमिन ढासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लिलाको सम्झेको त सचेतजना पहिलो जाने सचेत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट तत्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो त्यत्तिकै हिँडिहाल्नु मिलेन
1: त्यस्तो कल्पितै झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको रोग गरेर अनुमान गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ
0: उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन